0: नम आंखें, गगन भेदी नारे और अपने सबसे बड़े रहबर को खोने का बेइंतहा दर्द। तेहरान के इमाम खुमैनी मुसल्ला में पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामिनेई का ताबूत आधिकारिक समारोह से दो दिन पहले ही आवाम के सामने रख दिया गया है। ईरान के राष्ट्रपति मसूद पेजिशकियान ने देश की जनता से अपील की है कि वो हर राजनीतिक और धार्मिक मतभेद को भुलाकर इस ऐतिहासिक विदाई का हिस्सा बने और राष्ट्रीय एकता की मिसाल पेश करें। ईरान के सबसे बड़े संकट के समय भारत ने भी अपनी मजबूत कूटनीतिक मौजूदगी दर्ज कराई है। आज तक की टीम जिस स्पेशल विमान से तेहरान पहुंची, उसी में भारत का हाई प्रोफाइल प्रतिनिधि मंडल भी सवार था। भारत सरकार की ओर से विदेश राज्य मंत्री पवित्रा मार्गरीटा तेहरान में होने वाले समारोह में हिस्सा लेंगे। उनके साथ देश के जाने माने सैन्य रणनीतिकार और बिहार के राज्यपाल लेफ्टिनेंट जनरल सैयद अता हसनैन भी इस दुखद मौके पर भारत का प्रतिनिधित्व कर रहे हैं। कूटनीति के इस मंच पर भारत की एकजुटता तब और साफ दिखी जब विपक्ष की ओर से कांग्रेस के वरिष्ठ नेता और पूर्व विदेश मंत्री सलमान खुर्शीद भी इस डेलीगेशन का हिस्सा बने। आज तक संवाददाता सुमित चौधरी से खास बातचीत में सलमान खुर्शीद ने भारत और ईरान के पुराने रिश्तों को याद किया।
1: बुरे वक्त में अपने दोस्त का साथ देना एक फर्ज है इंसान का, किसी भी मुल्क का एक फर्ज है। जब हमारे इतने गहरे और पुराने रिश्ते हैं और ईरान ने हर मौके पर हमारा साथ दिया है और हमारे साथ खड़ा रहा है।
0: आइए आपको ग्राफिक्स के जरिए बताते हैं कि 4 जुलाई से 9 जुलाई तक चलने वाले इस राजकीय अंतिम संस्कार का पूरा रूट और शेड्यूल क्या है, क्योंकि ये सिर्फ ईरान तक सीमित नहीं है। 4 और 5 जुलाई तेहरान के इमाम खुमैनी मुसल्ला में विदाई समारोह होगा, जहां जनता और विदेशी मेहमान श्रद्धांजलि देंगे। 6 जुलाई तेहरान की सड़कों पर एक विशाल पैदल शोक जुलूस निकाला जाएगा। इसके बाद पार्थिव शरीर को शिया शिक्षा के मुख्य केंद्र कोम शहर ले जाया जाएगा। 7 जुलाई कोम के पवित्र धर्म स्थल की ओर एक बड़ा धार्मिक जुलूस निकाला जाएगा। 8 जुलाई ये अंतिम यात्रा पड़ोसी देश इराक पहुंचेगी। नजफ इंटरनेशनल एयरपोर्ट पर स्वागत के बाद शिया समुदाय के सबसे पवित्र स्थलों नजफ और कर्बला में सार्वजनिक शोक जुलूस निकलेंगे। 9 जुलाई अंतिम दिन पार्थिव शरीर वापस ईरान के मशहद शहर लाया जाएगा, जो खामिनेई का जन्म स्थान है। यह देश के दूसरे सबसे बड़े शहर में आखिरी जुलूस के बाद उन्हें इमाम रजा श्राइन परिसर में सुपुर्दे खाक किया जाएगा। एक तरफ जहां सुरक्षा के कड़े इंतजामों के बीच इस विदाई की तैयारी चल रही है, वहीं ईरान की मीडिया खामिनेई की सादगी और उनके राष्ट्रवाद को सलाम कर रही है। ईरान के टीवी चैनल उनके उस आत्मनिर्भर ईरान के संदेश को दोहरा रहे हैं, जिसमें उन्होंने कहा था कि हर चुनौती का समाधान सीमाओं के भीतर ही है।
2: قوی شدن نظامی لازمه، قوی شدن علمی لازمه، قوی شدن دولتی و ساختاری و سازمانی لازمه. باید بنشینند افراد هوشمند ما، صاحب نظران دلسوز ما، راه های تقویت کشور رو پیدا کنند.
0: कड़े प्रतिबंधों, मंडराते युद्ध के खतरों और बंद होते एयर स्पेस के बीच ईरान का ये घटनाक्रम पूरी दुनिया की भू राजनीति को बदलने वाला है। भारत से लेकर इराक तक की निगाहें इस 6 दिवसीय अंतिम यात्रा पर टिकी हैं। तेहरान के इस बेहद संवेदनशील और ऐतिहासिक माहौल में आज तक की टीम पल पल की सीधी और सटीक रिपोर्ट आप तक पहुँचाती रहेगी। गीता मोहन के साथ सुमित चौधरी, तेहरान आज तक।
3: आयतुल्ला अली खामनेई के जनाजे या फिर उनके जो जनाजे नमाज से अदा करने से पहले कांग्रेस की तरफ से भी उनके लीडर सलमान खुर्शीद को भेजा गया है। सलमान खुर्शीद लगातार उनकी फॉरेन पॉलिसी डिपार्टमेंट के हेड रहे हैं और पुराने विदेश मंत्री भी रह चुके हैं। उनसे मैंने जब इस स्पेशल फ्लाइट में उड़ान भरने से पहले एक सुनिए बातचीत की, आइए आपको वो भी सुनाते हैं।
4: करीबन 4 महीने के बाद ही जो सुप्रीम लीडर थे उनकी जो फ्यूनल सेरेमनी है वो आखिरकार ईरान में होने जा रही है। इसको लेकर भारत अपनी तरफ से प्रतिनिधि मंडल भेज रहा है और उसके अलावा कांग्रेस की तरफ से भी सलमान खुर्शीद साहब वहां पर जा रहे हैं, जो चेयरपर्सन भी हैं उनकी जो फॉरेन डिपार्टमेंट है उसका, और इसके अलावा वो विदेश मंत्रालय में या विदेश मंत्री के तौर पर भी कार्यभार संभाल चुके हैं। भारत की विदेश नीतियों को बहुत गंभीरता से समझते हैं। सलमान खुर्शीद साहब, भारत और ईरान के रिश्तों को लेकर کہتے ہیں کہ سولائزیشن باؤنڈ ہے، ایک بردرہڈ ہے. ابھی کے دور میں یہ دورہ یا پھر آپ کہہ سکتے ہیں کہ جانا، یہ وزٹ کتنی امپورٹنٹ ہے بھارت کے لیے بھی؟
1: دیکھیے، بھارت کے لیے امپورٹنٹ ہے اس لیے ہے کہ جو حالات ہوئے جنگ کے دوران، اس میں بہت سارے سوال اٹھے کہ کون کس کے ساتھ ہے اور کتنا ساتھ کھڑا ہے. برے وقت میں اپنے دوست کا ساتھ دینا ایک فرض ہے انسان کا، کسی بھی ملک کا ایک فرض ہے. جب ہمارے اتنے گہرے اور پرانے رشتے ہیں اور ایران نے ہر موقع پر ہمارا ساتھ دیا ہے اور ہمارے ساتھ کھڑا رہا ہے. جب ہمارا پاکستان سے مسئلہ ہوا، میں اٹل بہاری واجپئی صاحب کے ساتھ جنیوا گیا تھا، تو اس وقت ایران نے بڑھ چڑھ کر اور بڑے کھل کر ہمارا ساتھ دیا تھا. اور ایران ہمارے ساتھ بہت رشتے ہمیشہ بنانا چاہتا ہے اور چاہتا رہا ہے، لیکن مجبوریاں ہوتی ہیں. کہیں ہم لوگوں کے اوروں سے بھی رشتے ہیں جن سے ان کے رشتے بگڑ گئے تھے، امریکہ کے ساتھ تھے، ہمارے رشتے اسرائیل کے ساتھ ہیں جن کے ساتھ ان کا ظاہر ہے ان کا کوئی رشتہ نہیں ہے، اور اب تو ان پر جو ظلم ہوئے ہیں وہ، اس کے لیے تو کوئی آدمی یہ نہیں کہہ سکتا کہ وہ ظلم جو نہیں ہوئے. لیکن ہم اس موقع پر کتنا کہہ پائے اور ہم کتنا کر پائے، جبکہ ہمارا وجود دنیا میں کچھ ہے کہ ہماری بات جو کہی جاتی ہے اس کو دنیا اس پہ توجہ دیتی ہے، لیکن کیا ہم نے وہ بات کہی، کیا ہم نے وہ قدم اٹھائے جو اس وقت ایران کے لیے بہت بہت موضوع ہوتے اور بہت ضروری ہوتے. لیکن اس کی شکایت ایران نے نہیں کی. مجھے یہ احساس اس بات کا ہے کہ ایران نے بڑی فراغ گلی سے ہندوستان کا ساتھ نبھایا ہے. اور جب ہماری کشتیاں ہرمز سے نکلنے والی تھیں، نکل رہی تھیں، اس وقت ایران نے ہمارا ساتھ دیا، یقیناً ایک بہت بڑی اور بہت فراغ گلی کی بات ہے. اور جو بھی ہوا، جس دباؤ میں اس وقت حالات جو بھی بنے، آج ان کی ہمدردی میں اور ان کے غم کے موقع میں جا کر ہم ان کا غم بتا سکیں، اس کے لیے جو بھی پہل کی ہے حکومت نے کی ہے، ہم اس کا تعاون کرتے ہیں. اور جو ہمارا اپنا فرض بنتا تھا، اس فرض کو ادا کرنے کے لیے جب ان کی دعوت نامہ آیا تھا تو ہماری پارٹی نے فوراً یہ کہا کہ ہم یقیناً کسی کو بھیجیں گے. اور مجھے مدعو کیا کہ آپ جائیے اور یہ ہمارا پیغام پہنچا کے آئیے. تو خارگے صاحب نے ایک خط لکھا ہے، اس خط کو میں لے جا کر اپنے جو وہاں پر ہم لوگوں کو ہوسٹ ہوں گے ان کو دوں گا.
4: سر، ایک اور امپورٹنٹ بات یہ تھی کہ ایک ڈیڈ لاک سا کریٹ ہو گیا تھا دونوں کے بیچ میں بات چیت کو لے کر. اسرائیل کا مسئلہ بھی بہت مہتوپورن ہے. کیا آپ کو لگتا ہے کہ یہ سنگھرش کسی ایک ایسے لیول پہ جائے گا جہاں سے بات چیت آگے بڑھ سکے؟ کیونکہ ابھی بھی ہم دیکھ رہے ہیں دونوں کی طرف سے ایک دوسرے پر شکایتیں ہیں، ایم او یو کو وائلیٹ کرنے کی لگاتار وائلیشن ہے.
1: سچی بات یہ ہے کہ اسرائیل سے تو بات ہو نہیں رہی ہے، بات جو بھی ہو رہی ہے وہ امریکہ سے ہو رہی ہے. یہ لڑائی امریکہ نے مول لے لی، جبکہ یہ لڑائی اسرائیل لڑنا چاہتا تھا اور اسرائیل نے ہی شروعات کی تھی، امریکہ نے انہوں نے اس کو اپنے کندھوں پر لے لیا. تو بات تو امریکہ اور ایران کے بیچ میں ہو رہی ہے، اور ہمیں خوشی اس بات کی ہے کہ وہ یہاں تک پہنچی ہے بات، کہ 60 دن میں امید یہ ہے اور یہ توقع ہے لوگ کر رہے ہیں کہ اس کا ایک پورا حل نکل پائے گا. حل تو ابھی پورا نہیں نکلا ہے، لیکن بہت حد تک معاملے آگے پہنچے ہیں. اور بہرحال جو جس قسم کی گولہ باری چل رہی تھی اس پر وہ تھما ہے، وہ رکا ہے. اب اس کو ایک پرماننٹ وہ بنایا جا سکے، ایک نظام بنایا جا سکے جس میں آگے کبھی اس قسم کی چیز نہ ہو، اس کی اب کوشش ہے. اس میں ہمارا کیا حال ہاتھ ہو سکتا ہے، ہمارا کیا کنٹریبیوشن ہو سکتا ہے، ہماری کیا شرکت ہو سکتی ہے، ایک بہت بڑا سوال ہے. اس کو ابھی تک واضح نہیں کیا ہماری حکومت نے، ہندوستان کی حکومت نے اس بات کو واضح نہیں کیا کہ جہاں ایک طرف ایران ابھی بھی ہم سے اچھے تعلقات بنائے ہوئے، اور ظاہر ہے اس موقع پر انہوں نے دعوت نامہ دیا ہے، ہماری حکومت کے لوگوں کو دعوت نامہ دیا ہے، تو اب ہم اس کے رسپانس میں ہم کیا کر سکتے ہیں اور ہم ان کی کیسی مدد کر سکتے ہیں جو حالات ہیں ان میں، یہ بڑا سوال ہے. اس پر کچھ جواب ملے تو پھر آگے اس پہ گفتگو ہو سکتی ہے.
4: بہت بہت شکریہ سر. سلمان خورشید صاحب سے جو آج ہمارے ساتھ خود اس فلائٹ پہ ہوں گے اور لگاتار تہران میں ہونے والے اس بڑے سرمنی کو ہم کور تو کریں گے, لیکن یہ بھی جانیں گے کہ بھارت کے ہت یا پھر بھارت کا پرسپیکٹیو اس پورے سنگھرش کو لے کر کیا رہا ہے اور بھارت کا جڑاؤ ایران کے ساتھ جو اتہاسک رہا ہے اس کی مہتوتا کیا ہے. بہت بہت شکریہ.
3: رن بھومی اسپیشل میں وقت ایک چھوٹے سے بریک کا, لیکن بریک کے بعد آپ کو دکھائیں گے کہ کیا ان 125 دنوں کے اندر ایران الگ تھلگ پڑ گیا یا پھر ایران نے اپنی کوٹنیتی کی طاقت کے سامنے سب کو جھکا دیا. خاص طور پر امریکہ اور اسرائیل کو. دیکھتے رہیے آج تک.
5: پریزنٹڈ بائی پتنجلی گائے کا گھی, لگائیں سواد اور صحت کا تڑکا, ہر ماں کا بھروسہ پیار سے پرو. ایکوجے دی نمبر ون کورین سکن کیئر برانڈ ناؤ ان انڈیا.
6: Hey, this is Freddie Coleman from Freddie and Harry. Stay connected to the sports world with ESPN Radio on TuneIn.
7: Third period comes to an end. Game two headed to overtime.
6: Whether you're listening to game coverage or expert analysis, ESPN Radio is your go-to for everything sports. Listen to your favorite radio personalities and nonstop sports talk so you don't miss a section of action.
7: They score!
6: Search ESPN Radio or tell your device to play ESPN Radio on TuneIn to listen.
8: سوری یار غلطی ہو گئی ہے, یہ چوٹ خرچہ ورچہ.
9: ارے لاسٹ بال پہ چھکا بھی تمہارا.
8: چھکا
9: سب کیش لیس ہو گیا.
8: ہاں لا بھائی میرا بیٹ. وہ ابھی تو ٹھیک ہوا تو
10: چارج ہوا.
11: بیٹ کس کا ہے؟
12: ٹاٹا آئی آئی جی ہے تو بھروسہ ہے.